नमस्कार, रेडियो भेरी एफएम 98.7 MHz को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज
1: हरि शरणम् ओम हरि शरणम्।

महाराज परीक्षित लाई सुखदेव स्वामी ले बताउनु भयो श्री प्रसंग मास उनका दृषि प्रणाली भगवान परमात्मा नारायण हरि के गर्ने होला भनेर प्रार्थना गर्दै थिए। अनि यो पृथ्वी लयो के गर्ने भनेर सोद्धाखेरिमा हेर्दा हेर्दैमा आज छेउ आयो ब्रह्माजीलाई। ब्रह्माजीको नाकको पालबाट सानो बच्चा पैदा भयो। त्यो बालक पैदा भएको देख्ना साथ अल्ली खेरमा मुसा जत्रो देखियो, अल्ली खेरमा बलेल जत्रो त्यति मात्र होइन हात्ती जत्रो र पहाड जत्रो भयो। त्यही व्यक्तिको नाम हो बराह। जय बोलो बराह अवतार भगवानको। आकाशबाट बराह अवतार प्रभुको प्रार्थना। आकाशबाट फुलमाला गुच्छा लाभ्रेको वृष्टि भगवान जलमय संसारमा खोज्दै सुँग्दै सवारी होइ बग्छु। अनि राण्डे छिनाम्रको दानम लिएर सातलमा पृथ्वी लिएर राखेर चच्या पर सातलमा गएर पृथ्वीलाई पक्राउ गर्नुभएको थियो। भगवानलाई भन्यो हो जलभित्र सुगुर हुँदो रहेछ भन्यो भगवानलाई। तैं जस्ता कुत्तालाई सिद्ध्याउने सुगुर भन्या म भगवानले आज्ञा भयो। हे मेरो राष्ट्रमा रेदबा तदबा बोल्छस् भनेर गदाको झटारो छोडिया थियो। च्यापै समातेर परमात्माले त्यसलाई दनक दिन थाल्नुभयो। अनि पर्यो फेरि ती घम संग्राम लडाई। लड्दा लड्दा लड्दा लड्दा लड्दा हिरण्यक्षको नामको दानवले डर लाग्दो रगत र पीपको धारा पाथीबाट दिन थाल्यो मायायुद्ध। अनि त्यसपछि त्यो मायायुद्धलाई शूद्र संचक्रले प्रभुले काट दिनुभयो र कहाँ गयो हिरण्यक्ष भनेर हेर्दाखेरि मतलब भगवानलाई बा फुकाएर हान्न कोसिस गरिराखेको रहेछ। एक झप लगाइदिनु भएको थियो परमात्माले गण्डस्थलमा गालामा। जब छ धनु पछाडि गएर हटो जुरुक्क उठो फेरि गएर प्रभुमाथि आक्रमण गरेको थियो। फेरि कसेर परमात्माले जब त्यसका जुल्फीमा समातेर ताँडेर त्यसकै हातको खड्ग ताँडेर पड्काइदिनु भएको थियो हिरण्यक्षको मर्यो। हिरण्यक्षको तेज भगवानमा प्रवेश भयो भगवान परब्रह्म परमात्मा बराहको जय जय भो। अनि त्यसका नौ भाइ छोरा जन्मिसकेको रहेछ जसमध्येमा जेठो छोराको नाम हो शकुनी। शकुनी भनेको महाभारतको जुवाडे होइन अर्को चाहिँ शकुनी है त। हिरण्यक्षको छोराको नाम शकुनी, शकुनीको छोराको नाम वृकासुर। जले शिवजीलाई शिरमा हात राख्न दौडाउँछ पछि छैटौं दिनको दिनमा सुन्नु होला। अनि हिरण्यक्षको नाम गरेको दानवलाई मारेर आफ्नो दाराले टपक्कै टिपेर पृथ्वी भगवान परमात्माले निज ठाउँमा ल्याएर राखिबक्स्यो। निज ठाउँमा ल्याएर पृथ्वी राखिबक्सेको कारणले गर्दाखेरिमा बराबतार परमात्माले ल्याएको पृथ्वी हुनाको कारणले यो कल्पको नाम हो सेतो बराबतार। प्रभुले ल्याएको हुनाले श्री सेत बराह कल्प भन्ने नाम रह्यो। सेतो बराबतार भगवानले ल्याएको पृथ्वी हुनाले श्री सेत बराह कल्प भन्ने नाम रहेको सेतो बराबर। त्यसै भएर सेतो बराह पाइन्छ नि अहिले बाहुन र छेत्री नाम फेरि फेरि खान थालेका छन् नि बुङ्गुर भन्ने सुँगुरै हो त्यो बुङ्गुर हुने बरु बुङ्गुर होइन डुङ्गुर होला धेरै हुन्छ त्यो चाहिँ मान्न सक्छु नत्र भनेदेखि सुँगुरै हो। कालोबाट भए सेतो, सेतोबाट भए कालोले बच्चा पैदा गर्छ। जात नमिले सम्मका लागि बच्चा प्रजनन हुँदैन। एउटै जात कालो मान्छे र गोरे मान्छे भने जस्तै हो। कालो सुँगुर र सेतो सुँगुर। सुँगुर भनेर खान नहुने भने त्यो सेतो चाहिँ सुकिलो हुँदो रहेछ मोटो हुँदो रहेछ बाहुन र छेत्री चाटेका चाटै दसैँ पनि त्यसरी मान्ने। खानेले दुई कुरा खानु नखानेले कुनै पनि नखानु बस त्यही त्यसले सुँगुरै हो यसले सुँगुरै यसमा फरक नै महाराज परीक्षित। यसै कारणबाट यसलाई भनिन्छ श्री श्वेत बराहकल्प वैत स्रोत मन्वान्तरे अष्टाविंशति तमे योगी भनेर सङ्कल्प पढ्ने गरेका थिए चाहिँ पढिन्छ श्वेत बराहकल्प भगवान प्रभुको भयो। अनि सेतो बराबतार परमात्माले पृथ्वीको रक्षा गर्नुभएको छ। लोक कल्याणकारी ईश्वरको ध्यान मन कीर्तन गरेर यो पृथ्वी ल्याइदिनु भयो परमात्माले र त्यहाँबाट ब्रह्माजीले सारा सृष्टिको मुहान तयारी गरी ब्रह्माजीले पुनः सृष्टिको प्रारम्भ गरिबस्यो सृष्टि गर्नुभएको छ। स्वयं नारायण अवतार भगवान बराह पनि हुनुभयो प्रभुलाई। तब भक्तको लागि कम कठिन त भएन होला। कहिलेको माछा, कहिलेको कछुवा, कहिलेको सुँगुर, कहिलेको बाघ, कहिलेको यस किसिमबाट हयग्रीव इत्यादि परमात्माले धारणा गरिबक्स्यो। तर लोकमा प्रभुले गरिबक्सेका सारा वैभवहरूको उपाख्यान महाराज परीक्षित हजुरलाई मैले प्रस्तुत गरेँ। अब तपाईँ के सुन्न चाहिँ भनिकन सुन्न कादिका हजुरमा पौराणिक सुधले श्रीमद् भागवतको महिमाको यथार्थ जानकारी आत्मशुद्धिको प्रकरण प्रमाण गराइबक्स्यो। र संसारमा संसार र राजाले यस किसिमबाट जितिबक्स्यो र हरिभजनको प्रभाव प्रचुर रूपमा अगाडि बढाउनु भयो। आज भन्यो भोलि भन्यो
जिन्दगी यो बित्यो नि हरि भजन कहिले नभुला आज भन्यो भोले।

महाराज परीक्षित सुखदेव ने बताउनु भयो यसै प्रसंगमा लौ त सबन कादृशेश्वरहरु अब यहाँहरुलाई म बताउँछु सृष्टि सम्बन्धीको प्रकरण केही वासाद अध्याय रोकिएको थियो हिरण्यकश्यपको उपाख्यानले अब फेरि सृष्टि सम्बन्धीको उपाख्यानले राजा परीक्षितलाई सुखदेव पढो प्रेम प्रभु सृष्टि सम्बन्धी उपाख्यान फेरि बताउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट जय बोलो श्रीमद् भागवत महापुराणको।

महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो सौनका दृष्टि प्रणाली यसै प्रसंगको बीचमा एक दिन के भएछ भने भगवान श्रीहरि परब्रह्म परमात्मा नारायण वासुदेव प्रभुले डुल्दै जाँदा प्रयागराज सवारी भइबस्यो। प्रयागराजमा दुई पौष मातेर कर्दम प्रजापतिले बिन्ती चढाइबस्यो, भगवान नारायण आज मैले दर्शन पाएँ, बडा खुसी लाग्यो, धन्य प्रभो अद्य मे सफल जन्म अद्य मे तारितम कुलम, मेरो जन्म सफल भयो, कुलको उद्धार भयो, ईश्वर दर्शन पाएँ, सकल मनोभावनाको विकास भयो, चरणमा सेवा गरिरहेको थिएँ। ठिक छ महाराज, अब अरू कुरा केही छैन, अब अरू कुरा कोही कुराको आवश्यक छैन, चिन्तन छैन, अप्ठ्यारो छैन, बाधा छैन, तर तिमीलाई म एउटा कुरा भन्छु है भन्नु, के कुरा ईश्वर भनेर सोद्धा सबै कुरा ठिकै छ, तर एउटा कुरा के परमात्मा भनेर सोधिबसेको थियो, बाँकी अंशहरू केही पनि होइन। मैले भनेको मान्छौ कर्दम प्रजापति, भन्नुभयो हजुर मान्नु होला प्रभु, तिमी विवाह गर है भनिबस्यो भगवानले। ईश्वर यो त आश्चर्य कुरा हो, मलाई विवाह गर्न त कल्पनै छैन ईश्वर, किनभने छोरी मान्छेका नाममा काँचका पुतली छुन्न भन्ने प्रतिज्ञा भन्नुभयो कर्दम प्रजापतिले, किनकि आफ्नो शरीरमा कफपित्त ज्वरो वायुले भरिएछ, शरीर दुर्गन्धै दुर्गन्धले भरिएको हाम्रो शरीर हो, कसैको पनि सफा छैन, भित्री सफा कसैको हुन सक्दैन, यहीँबाट रगत, यहीँबाट पेट, यहीँबाट वरीय, यहीँबाट पित्त, यहीँबाट बोसो, यहीँबाट मासु, यहीँबाट विष्ठा, यहीँबाट मूत्र, यहीँबाट राल खकार सिगान आदि सबको भण्डार न हो यो त, मलै मलको भण्डार, शरीरभित्र त मलै मलको भण्डार न हो, यहाँ बाहिरको जब कुकुरले चाड्छ भनेर छालाले मरिदिएछ र अलि राम्रो भए त, नत्र यहाँ कुकुर झम्टेर आउँथ्यो उहिले चाट, तर यहाँ जब जति सुकै मेकअप गरेर बाहिर हुनहार जे गरून्, त्यसै कारणले भित्र गन्धै गन्धले पूर्ण भएको यसलाई भन्छ मलको भण्डार, दुर्गन्धको खाडल भन्छ यसलाई, तर त्यो दुर्गन्धको खाडल दुर्गन्धको भण्डारले सत् वस्तुको नीतिगत कार्यमा अप्नाएर लिएर जानुपर्ने भएको कारणले अब त्यसभित्र म त यो दुर्गन्धले पूर्ण भएको शरीर छ त, फेरि पत्नी बेहोरेर त्यो दुर्गन्धको संग्रह मैले किन गर्ने भगवान, म विवाह गर्दिन कर्दम प्रजापतिले हुकुम भएको थियो। यस्तो कर्दम प्रजापतिको वचन सुनेर श्रीहरि जगतका नारायण परब्रह्म हुकुम हुन्छ, आज्ञा हुन्छ, हेर बाबु कर्दम प्रजापति सृष्टि हो, सृष्टि मलैबाट हो, जब फक्रन्छ बुझेनौ, मल नभएको ठाउँमा फक्रँदैन, न त कोमलको फुल मल नभइकन, न त तुलसी मल नभइकन, न त पारिजात मल नभइकन फक्रनै सक्दैन नि, यसै कारणले विश्व ब्रह्माण्डमा सारा सम्पूर्णमा मलको आवश्यक छ, सृष्टिको मध्यमा मलको भण्डारले सृष्टिको उत्पादन गर्ने हो, तयारी विवाह गर भन्ने बक्ष्यो भगवान्, प्रभु म विवाह नगरौँ होला भन्नुभयो, मैले भने नमान्ने भने बक्सिएको थियो, हजुरले भनेको नमाने कसले भने मान्ने, त्यसो भने आजै विवाह गरे मैले आज्ञा गरिबस्यो, हस्त बरु केटीको भन्दाखेरिमा रोजाइ गर न भन्दा म रोज्दिन प्रभु, एउटै कुरा रोज्न चाहन्छु, मैले बिहा गरे कि मेरी श्रीमतीबाट एउटा छोरो भएपछि त्यो पत्नी छोड्ने, म जोगी भएर जङ्गल जाने हुन्छ, त्यो मैले बिहा गरे कि पत्नीबाट एउटा छोरोसम्म पाउने, त्यो छोरो पाएको भोलिपल्ट म हिँडिहाल्ने त्यसलाई छोडिदिने, त्यसो हो भने बिहा गर्छु भन्यो, छोरो नपाउन्जेल त बसौला नि भन्नुभयो, बस्छु त नि भन्यो, ल त्यसो भने भइगयो, ल तिमीलाई केटी व्यवस्था मिलाउने मेरो भाग भयो भनेर श्रीहरि जगतका नारायण सवारी भई बस्यो र महाराज स्वयम्भ मनु भन्नुभयो, हजुर प्रभु तिम्रो तिनका छोरी होइन, हो जेठी छोरी कसलाई देऊ, आकुति रुचिलाई दिए, कान्छी छोरी प्रसुति दक्ष प्रजापतिलाई दिए, अब माइली छोरी विभूती कर्दम प्रजापतिलाई, लौ त मेरो भगवान त्यत्रो प्रकाण्ड विद्वान संसारले पूजित भएको मानिएको व्यक्तिले म जस्ताको छोरी बिहा गर्नु होला र भन्नुभएको थियो, त्यो कुरा के होइन मैले मिलाइसकेको छु, बरु अन्त नभन सरास्र गएर छोरी लगेर प्रयागराजमा देऊ भन्नुभयो पुष्करा व्रतकमा भगवान श्रीहरिबाट, धन्य नारायण म ज्यादै रमाइलो लाग्यो, मेरी छोरी त्यस्तो प्रकाण्ड विद्वानलाई दिन पाउनु, विष्णुले मानिएको व्यक्तिलाई मैले ज्वाइँ साहेब भन्न पाउनु, आजै लगेर दिन्छु भनेर सरास्र छोरी लिएर जानुभयो कर्दम प्रजापति का पासमा।
स्वयम्भू भन्नु महाराज स्वयम्भू कहाँबाट भन्नुभयो कर्दम प्रजापतिले प्रभु हजुरलाई मेरी माइली छोरी उत्तन पाद र प्रेवृत्ति बहिनी दिन आएको हजुर भन्नुभयो है छोरी यिनै हुन् यता हो भन्नुभयो छोरी चाहिँ लाई बस बस तिमी मसा बिहा गर्ने भन्नुभएको थियो डरले खरर बोल्नै सकेन बुवाले दिए भन् दिने त भइहाल्यो नि कि अब एउटा कुरा गर्छु तिमीले छोरो पाएपछि म बस्दिनँ नि तिमीसँग तिमीले छोरो नपाउन्जेलसम्म मात तिमीले छोरो पाएपछि म त तुरन्तै छोडिदिने छोरो नपाउन्जेलसम्म तिमीलाई म पत्नी भनेर बस्ने छोरो पाइसकेपछि तिमीलाई म छोड्ने मेरो स्वामी म पनि पछि पछि जान्छु म त जानी हो भन्दै कुम जर्गाउन पाइँदैन नि पछि फेरि जगल्टै खाली छैन भनिदिएछ त्यसो नगर है त भन्दा मेरो भगवान् हजुरसँग तिनी चरिए बिताउन पाउँछु भने मेरो ईश्वर मलाई केही मतलबै छैन म विवाह गर्छु भने लाउ त ससुरा लौ छोरी देऊ छोरी दिनु हो जाऊ ससुरालाई बिदाई दिनुभयो दुलैपट्टि आज्ञा भयो लौ त दुलै साहेब तिमी मेरो पत्नी भागो म जतिको पति पागो तिमीलाई जे जे इच्छा छ त्यो मैले पुर्याउनु पर्ने मेरो पतिको पूर्ण दायित्व हुन आउँछ मैले तिम्रो इच्छा पूर्ण गर्नै पर्छ गृहस्थी जीवनमा तब म तिम्रो सुखी जीवन भयो भने मेरो आनन्द हुन्छ मैले आनन्द दिलाउन पाएँ भने मलाई सन्तोष हुन्छ ल भन तिमी जे माग्छौ म त्यही दिनुपर्छ मैले पूर्णै गर्नुपर्ने हुन्छ किनभने तिमी भरोसामा मेरो आधारमा पूर्ण विश्वास लिइसकेकी हुनाको कारणले म पति पाएपछि तिमीलाई पूर्ण विश्वास अवश्य सफल हुन्छु भन्ने विश्वास अब सफलको घडी के हो त्यही भन त्यही पुर्याइदिन्छु भन्नुभएको थियो भगवान् म हजुर जस्तो स्वामी पाएपछि मलाई अरू कुरा सब आनन्द छ विश्व भ्रमण गर्नेको प्रबल आशा राखेको छु यो विश्व ब्रह्माण्ड डुल्नलाई बहुत इच्छा छ भनेपछि लैन भनेर योग मार्गबाट त्याडी भएको विमानको निर्मित गराएर भगवान्ले टक विमान बनाउनु भयो चल यसै विमानमा चढेर जाउँ संसार डुल्नु डुल्दै डुल्दै डुल्दै डुल्दै डुल्दै जान कहीँ गएर रोकिएको छैन सरकार विमान आकाशमा उड्न पाएको आजै बिहा भएको श्रीमती श्रीमान दुई दाम्पत्य नवजीवन प्राप्ति भएको हुन हारे रमाइलो ओके कति भन्ने खै क्या जब दिनमा भेटाइछु मेरो परमेश्वर क्या पति पाइछु भनिन्छ भैमान भाँडा भएर हिँडाइछ यसै कारणबाट संसार सारा भ्रमण गर्दै गर्दै गर्दै आकाशमा जाँदाखेरिमा सहित रत्नामगिरी गोपाल श्रीशैल विकण्ठ कामकोष्ण श्रीशैल आदि गरिएका सारहरू सारा सम्पूर्ण कन्दम डुल्दै जाँदा अयोध्या मथुरा माया काशी कान्छी अवन्तिका आदि गरिएका सहरहरू सारा सम्पूर्ण भ्रमण गर्दै गर्दै जाँदा आकाश अभिमानमा जब गएको वायु एनको प्रभावबाट हावाको गतिमा प्लेन उडेको विमान उडेको निर्मित राम गरेको विमान इच्छा दिनको विमान योग मार्गबाट निर्मित भएको विमान जुनै किनी किसिमको जब यसलाई तेल चाहिँदैन पेट्रोल चाहिँदैन डिजल चाहिँदैन कुनै प्रकारको घोल चाहिँदैन केही चाहिँदैन सारा सम्पूर्ण संसार डुल्दै डुल्दै गएको हे मेरो नारायण हे मेरो हरि हजुरलाई मेरो कोटि प्रणाम छ हजुरका प्रतिमा मेरो दण्डवत प्रणाम छ मेरो ईश्वर म माथि क्षमा गर्नुहोस् म माथि दया बाब राखी बस्छु ईश्वर पनि किन बारम्बार किन परमात्माको प्रार्थना भयो भजन भयो मनन भयो कीर्तन भयो प्रभुको चरण रूपी कमलमा ध्यान मनन कीर्तनको प्रभावबाट दिनचर्या सारा सम्पूर्ण प्रगतिको पदमा लम्काएर गइरहेका थिए त्यसै बेलाका बीचमा लौ त मेरो ईश्वर जाँदा जाँदा जाँदा जाँदा अहिले डर लाग्दो प्रकारको बिन्दु शरणामृतको तलाउ नगीचमा आइपुग्न आँटु भन्ने समनको कथा हे सद्याबाट जय बोलो।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत।
0: भर्ना सम्बन्धी सूचना।
2: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
2: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
0: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भएर?
0: कुन धान लगाउने हो भनेर सोचिरहेको छु। कुन लगाउँदा ठिक होला नि?
1: ल दाई।

0: सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउ द्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटी द्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महालिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महालिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-522-045।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
0: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
4: ओहो
5: मरेको के हो?
4: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: खुशीको खबर
10: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
9: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
10: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984। विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
11: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
10: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
10: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
11: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
10: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
12: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यस्तै भाइजना भया
13: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
12: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
13: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
14: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
11: साथै हामी कहाँ प्रत्येक दिन
0: निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
15: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर